हमारे सभी श्रोताओं को स्वतंत्र कुमार ओझा का नमस्कार। स्वास्थ्य और पर्यावरण इस शीर्षक से कुछ कड़ियां आप सुन चुके हैं और उससे कुछ ज्ञानवर्धक बातें हमको जानने को मिलती हैं, क्योंकि ये विषय ही आज का सबसे ज्वलंत विषय है। मित्रों, आपने और हम सभी ने अपने कुटुंब के बुजुर्गों से या समाज के और भी प्रौढ़ विद्वानों से एक बात सुनी होगी। वे कहते हैं कि जान है तो जहान है, लेकिन आज देखने में ये आ रहा है कि जहान है तो जान है। मतलब ये हुआ कि आज समस्त सुविधाएं मिलने तो लगी हैं, लेकिन इंसान चाहे किसी भी वर्ग का हो, शारीरिक रूप से बिल्कुल स्वस्थ नहीं है, किसी न किसी बीमारी से दुखी है, उससे जूझ रहा है। ऐसा क्यों है? ऐसा इसलिए है कि सुविधाएं पाने के लिए इंसान ने ही प्रकृति और अन्य पदार्थों के साथ जो ज्यादतियां की हैं, जो निर्मम प्रहार किए हैं, उनका खामियाजा विनाशकारी और घातक दिनों दिन बढ़ते प्रदूषण के साथ पूरे संसार की एक अत्यंत गंभीर समस्या बन चुकी है। प्रदूषण की चपेट में पृथ्वी, वायु, ध्वनि, जल और खाद्य, ये सभी अगर कहा जाए कि इंसान के अस्तित्व के लिए आज खतरा बन गए हैं, तो शायद गलत नहीं होगा। और हमें समझ लेना है कि अगर प्रदूषण को नहीं रोका गया तो ये तो निश्चित ही है कि आने वाले दिनों में मनुष्य स्वास्थ्य की दृष्टि से शायद या तो जिंदा ही न रहे या जिंदा रहने के लायक ही न रहे। यानी आज के हमारे इस कार्यक्रम की अगली कड़ी पर अगर बात हम करें तो इस पर थोड़ा विस्तार से बात करते हैं, और वो ये है कि वायु, पानी, मिट्टी और भोजन से किन किन हानिकारक तत्वों से कैसे प्रदूषण हो रहे हैं तथा इस प्रदूषण से कौन कौन सी बीमारियां फैल सकती हैं। यानी ये एक आम बात हो चुकी है कि वायु यानी हवा, इसके प्रदूषण से जो जांच की गई है उसमें पता चला है कि कुल मिलाकर 100 से ज्यादा प्रदूषणकारी पदार्थ हवा में आजकल पाए जाते हैं। तो साथियों, आज की कड़ी में हम वायु यानी हवा से संबंधित प्रदूषण की बात करेंगे। अब जैसा कि हमने कहा कि 100 से अधिक नुकसानदायक पदार्थ हवा में घुल मिल गए हैं, तो वे क्या हैं? पहले इनके बारे में जान लें। वे हैं उनमें खास खास कार्बन मोनोऑक्साइड, कार्बन डाइऑक्साइड, सल्फर डाइऑक्साइड, विभिन्न सल्फाइड्स, नाइट्रोजन के ऑक्साइड, फ्लोरीन और अमोनिया। ये सब तत्व, ये बड़े घातक तत्व हैं और इनसे अनेक बीमारियां हो सकती हैं, और खास करके कैंसर की बीमारी को पैदा करने वाले रेडियो सक्रिय तत्व ये भी अब हवा में कुछ अधिक पाए जाने लगे हैं। साथियों, हमारी धरती के आसपास जो ये वायुमंडल है, यानी जो हवा हमारी धरती के आसपास चारों ओर बहती है, ये हवा कई परतों से मिलकर बनी है। शुरू के लगभग 30 किलोमीटर के दायरे में ये सब गैसें मौजूद रहती हैं। इनमें से अभी अभी जिन गैसों के हमने नाम बताए वे, और इन गैसों के कण ही मनुष्य के स्वास्थ्य को प्रभावित करते हैं। अब ये तत्व कैसे फैलते हैं ये भी जानना जरूरी है। मित्रों, ये तत्व फैलते हैं कोयला, ईंधन, तेलों से, और हमारी प्राणदायिनी श्वास के लिए बहुत बहुत
نقصان دائک ہوتے ہیں. اس کے بارے میں کئی سرویکشن کیے گئے ہیں اور ان سے یہ پتا چلا ہے کہ اگر کسی خاص شہر یا جگہ میں ایک دم سے ان وایو گیسوں سے پردوشن بڑھ جاتا ہے تو وہاں مرتیو در بھی بڑھ جاتی ہے اور سانس لینے کے وبھن تنتر کی بیماریوں میں جیسے کہ سانس لینے کی نلیکاؤں میں سوجن آ جانا, استھما ہو جانا اور جو ہمارے پھیپھڑے ہیں ان کو بھی یہ تتو بے حد نقصان پہنچاتے ہیں. ہم آپ کو یاد دلا دیں, ہمارے کئی شروتاؤں کو معلوم ہوگی یہ بات کہ بھوپال کی گیس تراسدی وشو میں گیس دوارا وایو پردوشن کی سب سے بڑی گھٹنا گھٹ چکی ہے جس میں لگ بھگ 10,000 سے زیادہ موتیں ہوئی اور انیک آج تک اس سے جو بیماریاں پیدا ہوئی ہیں اس کا شکار ہیں. دیش کے سواستھ کو بھی اس کے ساتھ اربوں روپیوں کا نقصان اٹھانا پڑا. تو ویسے پردوشن سے نپٹنے کے لیے وشو ویاپی سنگٹھن دن رات کام کرتے ہیں, چیتاونیاں بھی دیتے رہتے ہیں, لیکن ہم چاہ کر بھی کہ ہم کو بھی کچھ کرنا چاہیے کرتے کچھ بھی نہیں, بس اس سے انجان بنے رہتے ہیں. ابھی ابھی پچھلے دنوں ہمارے اسی شہر میں ایک ابھیان شروع کیا گیا ہے اور اسے نام دیا ہے کلین انوائرنمنٹ, یعنی آب و ہوا سوچھ رہے. تو پریاورن کے پرتی جاگروک رہنا یہ تو ہم سب کی ذمہ داری ہے اور اسے جیون کا پراتھمک لکش ہمیں بنانا ہی ہوگا. اب اگر ہم سوتے رہے, لاپرواہی برتتے رہے تو بھگت نہیں ہے ہم کو, لیکن اس سے کہیں کہیں کہیں زیادہ ہماری اگلی پیڑھی کے لیے یہ سب جو ایک آلس سے ہی ہم کہیں گے اس گمبھیر سمسیا کے پرتی, تو ہماری جو بھاوی پیڑھی ہے اس کے لیے بہت بہت بہت نقصان دائک ہوگا. تو یاد رہے, من کے ساتھ شریر کا بھی سوستھ رہنا بے حد ضروری ہے. سوستھ شریر ہی آپادھاپی اور بھگدڑ کے ماحول میں ہمیں نت نئی ارجا پردان کرتا ہے. اب دیکھیے, بھلے ہی 5-10 منٹ ہی ہے, لیکن اگر ہم ایک نیم بنا لیں اور 5-10 منٹ نکالنا کوئی بہت بڑی بات نہیں ہے. مانا کہ آج کا جیون بہت بہت بہت زیادہ ویستاؤں کا جیون ہے, لیکن 5-10 منٹ تو نکالے ہی جا سکتے ہیں اپنے لیے, اپنے شریر کے لیے, اپنے سواستھ کے لیے, اور وہ ہے پرانایام کرنا. پرانایام کا ارتھ ہے کہ اپنی شواس کو نینترت رکھنے کا ایک اتینت ہی پراچین نسخہ. تو یہ اگر ہم کریں گے تو شاید ہو سکتا ہے کہ آج جو ہوا میں یہ دوشت تتو بہت زیادہ پھیل چکے ہیں اور جن سے ہمیں نقصان ہوتا ہے, اس سے ہم تھوڑا سا بچے رہیں. تو شروتا متروں, آج ہم نے وایو کے پردوشن اور اس سے سواستھ کا جو نقصان ہوتا ہے, جو بیماریاں ہوتی ہیں خاص کر کے وایو پردوشن سے, اس کے بارے میں چرچا کی. اب اس کڑی کا پرشن ہم اپنے شروتاؤں سے کرنے جا رہے ہیں. پرشن کو دھیان سے سنیے گا. وایو یعنی ہوا میں پردوشن سے استھما, جسے دمے کا روگ بھی کہا جا سکتا ہے, اور اس بیماری سے کھانسی خاص کر کے اتنا زیادہ دکھی کرتی ہے بیمار کو کہ وہ کھانستے کھانستے لاچار ہو جاتا ہے اس دمے کی بیماری سے. تو اس بیماری کو روکنے کے لیے اس کا نیسرگک اپائے کیا ہے, پھر سے سنیے. دمے کی بیماری کا نیسرگک اپچار کیا ہے؟ ایک اپچار تو ہم نے بتایا پرانایام کا, تو وہ آپ مت بتائیے گا. اس کے علاوہ کیا اپچار ہے جس سے ہم اس استھا
थमा की बीमारी से बच सकते हैं। प्रश्न एक बार फिर से सुन लीजिए। अस्थमा यानी कि दमे की बीमारी का नैसर्गिक उपाय क्या है और इसके लिए हमें क्या करना चाहिए? हमें उम्मीद है हमारे श्रोताओं ने आज की इस कड़ी का प्रश्न सुन लिया होगा। अब हमें बहुत बेसब्री से इंतजार रहेगा कि हमारे श्रोता इस कड़ी के प्रश्न का उत्तर हमें जल्द से जल्द लिख करके भेजेंगे। नमस्कार।